السلام علیکم ایم ایف ایس کے آ ایپیسوڈ اکن ہریہا اڑوی ہنتے نویس مرحبا دنواں می ہفتہ گویس شویا ایکی گمی بدل کری اون راشدا می ہفتہ گویس منیفوی فلم کے دائرہ گے ایم ایف او کے خبر تکا سوشل میڈیا گمی ہار ایم ای بڑا دیکھے وے واہک تکا ایکی گمی بدل کری می ہفتہ گ باکس افس ہو گا ایم ای کامیاب فلم تکا اولمپو گ ریلیز کرن ہم جے فوا فلم جنت کے لیڈ تھریا بدل کرم وس شو گ کرین ایبے मेगे तुरों वर्ल्ड कप निमुनु कम गवियस फुटबॉल एन लोबिकुरा फरायता कुं बलालन रंगलु फस फुटबॉल फेद्दुमका आदि मिहारु मुली सोशल मीडिया ए फिल्मे के वाहक दक्कमंदा फिल्म द ओडिसी के खास रिपोर्टे विस शोग कुरियें एबें मे बैतका एकीगा मिहफ्ता गवेस अन कुरिया दानी फहुगे रीति लवतका एकीगा फुरतमा काडी फेशुमगे गोतुंगेनिस्ते दिवेही अमिन राव के लव गेनिस्ते नम

tar bitu gaves emme riveti namuna yaki mer rasula tar bit kurma ki bay mi hun hi kura gotuga laumurga kujjayan echeti take daskoddinu ege terega dini akhlagi ijtimai adabi echitan himene emi hun deke gotuga visnumge beenun kurma kanula ekan kama gulun huri echeti tan engeni kon evarun fuden tarbiyat kurma ki bayem mi hun hi kura gotuga laumurga kujjayan echeti take daskoddinu ege terega dini akhlagi ijtimai adabi echeti tan himene emi hun deke gotuga visnumge beenun kurma kanula ekan kama gulun huri echeti tan engeni kon evarun fuden विस्तृतरें विदाल वा गोतुगा मी मफ़हूम की एवज़ हाले गा मुरब्बिया को नुवत मुदर्रिसा को तरबियत कुरुमगा उसूल का बलागन वाने मफ़हूम नूं ए तरबियत की एवरे मा फुला दायराए गा अमल को गे नूनी कामयाब वाने चकर नुवाती तरबियत कुरुमगा एम फुरतम समाल कन देन जहे कमकी कुजागे की बागा अखलागी मै सिफतन अशगे नुमा मसके कुरुमाएको ए कुजगे शौक वेरकन हुया इल्मे नुवत हुनरे nuota fanne unganna dinu kujjaya ilmen nuota hunare unganna dinu mugaves beenun kurave etak goten ove igotta ki baim mi hun hikura gotuga mi fahakan as ijadu ko fawa gotteke ei rangalu hiyennu islam dinu ge emme kuri kolum feshigen tarbiyat kurum ga etaken ustubu beenun kuremun annakan tarihun fennan ebe emme ha insanu nan hidayata rahmatik kamuga man allah fonu bi nabiyya محمد صلى الله عليه وسلم ميكامو غاوس ام ريفيتي نمونا دكوافاوي اتور اكاليغفان اصحابنا ارشاد ديفان انماني كون زوان كوججكو اس دنبي اي الله جي نبي ياي تيمنا يا زيني كورمن حد ديفواش هند اصحابون اكوججاي نورهم جي باستر رد كوروان فيتوي كيت رسول الله صلى الله عليه وسلم ميكام منا كوروافا اكوججا اريها گندوافا حديث كوروي ए फाहिश कंता तिबागे मम्मा या एको एहम मीह कुकुरमा तिबा रुहेने हेये एना देन नेविए मैं अल्लाहु गंदी दन्नाव में इग्गुतक वेस एकन एहम विय कनु देना में ओ गावेर कमा एको हदीस कुरविए एवस मीह कु तिबा गोतन एमी हेगे मम्मा या देरगोते मेदुवेरुमन ने देने दिन हदीस कुरविए तिबागे अनहेन दरियाका एकहल फाहिश कम मेदुवेरुमन तिबा एदे मुहेये mihem migotan ekujjaage mahramunna behe gotun misuwal kurewumun ekujja komme faharakus huwa kofa ekan egotan evves mahramaka medunuma baro alaane kama dennewumun emmeha miistakun wes emihunge mahramunna medu kanta qurani egotakam hadis kurewumun izwan kujjaya visnije den enaytaka heo dua kurebie

0: السلام علیکم نودیہ کے میگا ہرٹس دیوی ایف ایم ٹیون کو گنتی بھی ہوری ہائے ہوں تیرنا ور باج ویر وگوت کول کھنگے دین بالالن سڑی مسز لا گے می ہفتہ کے شو یا کے گوس می بدل کھلی ارگن فہیدا بالالن سڑی فلمی ایک ایک مسے کے تو گے واہک دکال مکرے گندا می شو گا دیوی ہی ادی بیرو گے سینما تکا فلمی ایک ایک پلیٹ فارم تکم فرنا بالالن سڑی کمدا ہگم ریت فلم تکا ٹی وی سیریز تکا ادی ڈاکومنٹری تو گے معلومات ए हुंते नगेने सिनेमा वरम मसेके कुराना शोगे बैतका की कुरिय देमगे कुरिंग मि हफ्तागा वस एमए फुरता मि वालानी गेस्ट डायलॉग मशहूर फिल्म तोगे नोते टीवी सिस्सा तोगे तेरेन हुआ लाफवा खास डायलॉग इवाला मि बैगा कोमे शोगे वस मिगेनेस्ते गेस्ट डायलॉग गे तेरेन जुमला कों एमहिग्गा एमए गिना जवाब तरंगल कुरा बावेरिंगे तेरेन गुरतुं होवे फराताका कोमे माहको हदियांगे बदु कोलम गेस्ट डायलॉग गे जवाब त फोनवानी पीएसएम एआ मे देरको बालालन सली शोया می حسابو می ہفتہ کے ڈائیلاگ
1: گیسٹ دی ڈائیلاگ
2: I'm not an astronaut.
3: I don't need an astronaut. I need an expert in astrophage who's mission ready.
2: I'm not ready. I don't have any training.
3: You pick it up.
2: I'm not an astronaut. I put the not an astronaut. I've never done anything. I've never done a spacewalk. I can't even moonwalk. I haven't done the pool thing.
3: No. This is just we do for the picture, for social media.
2: I'm not heroic in any way. I get sick on the elevator.
4: Perfect. There's no elevator on the ship.
2: I cannot do this.
3: You're smart. You'll figure it out.
5: Me kon film ge himene dialogue. मिसुअल के जवाब फणवाणी पीएसएम में आमे दोर को बालालन साडी शोया जवाब फणोम के सुंगडिया की अंगार दोह के मेंदम पारगड सु मिनट कम में हफ्ता को स्कूरी एक गेंदा बालालन साडी मिशोग गेनेस्ते केस्त डायलॉग के एम में गिना सुवाल तो के जवाब रंगल कुरा बैवेरे का महा को एफआर नगा गुरतुम खास हदिया लि बेने एम में गिना सुवाल के जवाब रंगल कुरा बैवेरे नगाणी कोमे महे गेवस एम में फहुशोगा
1: केस्त डायलॉग
0: میوال دینی می ہفتہ کے گیسٹ ڈائیلاگ شو کے کوریا پورے پتا کا ایک گارگن کوریا دانی دیوہ امیلہ راو گلاویں ایوال دین مفہو